ठुटुक नटका मुटु परिया खनी कोदै पसाएको रानी चरीका परल जस्तो कोदै पाकेको नि मेरा गमको एउटा मामुसिर मुरली चरी पाकी पो गएछ नखाइ छोडिदिन नगरी छोड्दिन भन्न पुलायो नि तिम्रा गाममा लिसोमा थाप्लन् पासोमा थाप्लन् झुर्केसो थाप्लन् मुलागुरी डाफै नजा भन्दैछु।

खटका ठुकी कठिन बरा चौटको काट्यो करुवा तेलको बहाना थाप्यो इत्यादि मसाला सर्वजिन राख्यो ततिर मतिर ततिर मतिर कठिन बरा चौटको भुट्यो काकारीका झ्यालामा बसी मुरली झुरा नमालाई पहाड नमालाई मधेस लागुरी।